नेपाली प्रसारण सेवा हो। समय दिउँसोको 2:30 भइरहेछ। अब आउनु सुनौ लोक अनि आधुनिक गीत। प्रथम सुनाइरहेछौ लोकगीत विद्या शर्माको आवाजमा।

0: आपराधिक कानूनका तीन महत्वपूर्ण स्तम्भहरू प्रौद्योगिकी, समयबद्धता अनि विश्वासमाथि आधारित छन् भनी बताउनु भएको छ। झारखण्डमा जेपिएससी अनि जेएसएससी भर्ती परीक्षाहरूमा कथित अनियमितताहरूलाई लिएर गतिरोध जारी छ। अमेरिकामा आयोजित विश्व एथलेटिक्स अन्डर 20 च्याम्पियनसिपमा भारतको पदकहरूको संख्या बढेर 3 पुगेको छ अनि मौसम विभागले आज उत्तराखण्ड अनि छत्तिसगढमा मुसलधारे वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। हर घर तिरङ्गा अभियान सम्पूर्ण देशमा नागरिकहरूमा देशभक्तिको भावनालाई बढावा दिन, राष्ट्र एकतालाई सशक्त बनाउन अनि भारतको सांस्कृतिक विरासतलाई प्रदर्शित गर्नका लागि मनाइँदैछ। यो अभियान हर घर तिरङ्गा पहलको 5 वर्ष हो। यसको सुरुवात 2022 भएको थियो। यस पहलको उद्देश्य नागरिकहरूलाई राष्ट्रिय ध्वज फहराउन अनि देशभक्ति, राष्ट्रिय एकता तथा भारतको सांस्कृतिक विरासतको उत्सव मनाउने गतिविधिहरूमा भाग लिनका लागि प्रोत्साहित गर्नु हो। भारतको राष्ट्रगीत वन्दे मातरमको 150 वर्षगाँठ भएको कारण यस वर्षको अभियानले विशेष महत्त्व राख्दछ। यस अभियानले देशभक्तिको एक अनौठो उत्सवमा राष्ट्रिय ध्वज अनि राष्ट्रगीतलाई एकसाथ ल्याउँदछ। उत्सवको भागको रूपमा सम्पूर्ण देशमा सामूहिक रूपले वन्दे मातरमको गायन आयोजित गरिनेछ। दिल्लीमा अभियानको भागको रूपमा लोकसभामा भाजपा सांसद बांसुरी स्वराजले मालवीय नगरमा पण्डित मदन मोहन मालवीयको स्मारकमा पुष्पाञ्जली अर्पण गर्नुभयो। त्यसपछि पिलाञ्जी गाउँदेखि ग्रेटर कैलाससम्म तिरङ्गा यात्रा निकालियो। संवाददातासित कुराकानीमा सुश्री स्वराजले भन्नुभयो, भारतले आफ्नो स्वाधीनताको 80 वर्ष मनाइरहेको कारण यो स्वतन्त्र दिवस विशेष रूपले महत्वपूर्ण छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले भारत छोडो आन्दोलनमा भाग लिने स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसल मिडियामा एउटा पोस्टमा उहाँले भन्नुभयो, महात्मा गान्धीको करो या मरोको आह्वानद्वारा प्रेरित भएर यी सेनानीहरूले देशवासीहरूलाई स्वतन्त्रता संग्रामको लागि एकजुट गरे। उहाँले भन्नुभयो, स्वतन्त्रता सेनानीहरूको साहस, बलिदान अनि देशभक्तिले आउने पिँढीहरूलाई सदैव प्रेरित गरिरहनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत छोडो आन्दोलनमा भाग लिने सबै स्वतन्त्रता सेनानीहरू तथा आन्दोलनकारीहरूलाई आज श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, यी वीरहरूको साहस सदैव प्रत्येक भारतीयको लागि प्रेरणा बनिरहनेछ। उहाँले भन्नुभयो, महात्मा गान्धीको नेतृत्वद्वारा प्रेरित भएर भारत छोडोको आह्वानले देशको स्वतन्त्रता संग्राममा नयाँ ऊर्जा लिएर देखा पर्यो। उहाँले भन्नुभयो, यस आन्दोलनले औपनिवेशिक शासनदेखि मुक्ति पाउनका लागि भारतीय जनताको अटुट संकल्पलाई प्रतिबिम्बित गर्दछ। गृहमन्त्री अमित शाहले मोदी सरकारद्वारा औपनिवेशिक कालको कानूनहरूको साटो ल्याइएको तीन नयाँ आपराधिक कानूनका तीन महत्वपूर्ण स्तम्भहरू प्रौद्योगिकी, समयबद्धता अनि विश्वासमाथि आधारित छन् भनी बताउनु भएको छ। श्री शाहले भन्नुभयो, नयाँ आपराधिक कानूनहरूको उद्देश्य अधिक प्रौद्योगिकी आधारित अनि समयबद्ध प्रणालीको माध्यमबाट नागरिकहरूलाई न्याय सुनिश्चित गर्नु हो।
1: नरेंद्र मोदी जी के नेतृत्व में भारत सरकार ने अंग्रेजों के बनाई हुई दंड संहिता पे बदलकर तीन भारतीय न्याय संहिताओं को लागू किया है। ये न्याय संहिताओं की सोच दंड आधारित नहीं है। ये न्याय संहिताओं की सोच नागरिकों को न्याय दिलाने के लिए केंद्रित, तकनीक सक्षम और समयबद्ध बनाने की है। ये तीनों न्याय संहिताएं टेक्नोलॉजी, टाइमलाइन और ट्रस्ट, ये तीन पिलर पर खड़ी की गई है।
0: गृहमन्त्रीले गोरीमेडु स्थित पुलिस प्रशिक्षण विद्यालयको मैदानमा पुदुचेरी पुलिसलाई राष्ट्रपतिको पुलिस ध्वज प्रदान गरिने समारोहमा भागीदारीको अवधि यो कुरा बताउनु भएको हो। उहाँले आज नै पुदुचेरीको मरुगा थिएटर सिग्नलबाट हर घर तिरङ्गा यात्रालाई हरियो झण्डा देखाउनु हुनेछ। पुदुचेरी पुलिसलाई बधाई दिनुहुँदै श्री अमित शाहले भन्नुभयो, राष्ट्रपतिको पुलिस ध्वज प्राप्त गर्न कुनै पनि अनुशासित पुलिस बलको जीवनको सबैभन्दा गौरवशाली क्षणहरूमा एक हो। उहाँले भन्नुभयो, पुदुचेरी पुलिसमा 5,000 भन्दा कम्ती कर्मीहरूको संख्या रहे तापनि यसलाई पुदुचेरीको रक्षा गर्न, यसको आन्तरिक सुरक्षा बनाइराख्न अनि समृद्ध आध्यात्मिक विरासत रहेको यस केन्द्र शासित प्रदेशको सम्मान अनि गरिमाको रक्षा गर्ने दायित्व सुम्पिएको छ।
1: आज से ही पुदुचेरी पुलिस देश की उन पुलिस फोर्सेस में शामिल हो।

नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्यतम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। आवासन अनि शहरी कार्य मन्त्रालयले पीएम आवास योजना शहरी अन्तर्गत हालसम्म 1,25,00,000 भन्दा अधिक घरहरूलाई स्वीकृति दिइसकिएको बताइएको छ। आरजीकर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकसित दुष्कर्म अनि हत्याको घटना भएको 2 वर्ष पुगेकोमा आज सरकारी निर्देशन अनुसार राज्यका सम्पूर्ण सरकारी अस्पतालहरूमा पीडिता डाक्टरलाई श्रद्धाञ्जली अर्पण गरियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले राज्यका शिक्षा मन्त्रीले दार्जिलिङ हिल युनिभर्सिटी डिएचयूको औचित्यमाथि प्रश्न उठाएकोमा कडा भर्त्सना गर्दै आपत्ति जनाएको छ। गोर्खाहरूको राजनैतिक अधिकार र पहिचानका लागि छुट्टै राज्य गोर्खाल्यान्ड निर्माणको माग गर्दै आज दार्जिलिङमा गोर्खाल्यान्ड सङ्कल्प ऱ्याली आयोजना गरियो अनि मौसम विभागले उत्तर बङ्गाल र दार्जिलिङ पहाडी क्षेत्रमा आगामी केही दिनसम्म सामान्यदेखि भारी वर्षा हुन सक्ने सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। आवासन अनि शहरी कार्य मन्त्रालयले पीएम आवास योजना शहरी अनि दोस्रो चरणको पीएम आवास योजना शहरी अन्तर्गत हालसम्म 1,25,00,000 भन्दा अधिक घरहरूलाई स्वीकृति दिइसकिएको बताएको छ। यसमा 1,00,00,000 भन्दा अधिक घरहरू बनेर तयार भइसकेको छ तथा लाभार्थीहरूलाई सुम्पिसकिएको छ। यसमा लगभग 1,00,00,000 घर महिलाहरूलाई आवन्टित गरिएको छ। मन्त्रालय अनुसार दोस्रो चरणको पीएम आवास योजना शहरी अन्तर्गत 16 राज्य अनि केन्द्रशासित प्रदेशहरूमा आर्थिक रूपले कमजोर परिवारहरूका लागि 2,09,000 भन्दा अधिक घरहरूलाई स्वीकृति दिएको छ। यसमा 2,03,000 भन्दा अधिक घर महिलाहरूको नाममा छन्। यसका साथै 16,600 भन्दा अधिक घरहरू वरिष्ठ नागरिकहरू, लगभग 22,000 अनुसूचित जाति, 14,000 भन्दा अधिक अनुसूचित जनजाति अनि 75,000 भन्दा अधिक घर अन्य पछाडिएका वर्गका लाभार्थीहरूका लागि स्वीकृत गरिएको छ। आवासन अनि शहरी कार्य मन्त्रालयका सचिव सत्येन्द्र सिंहले योजनाको प्रगतिको समीक्षा गरेका छन्। उहाँले घरहरूको काम समयमा पूरा गर्ने, धनराशि जारी गर्ने अनि योजनाको लगातार निगरानीमाथि जोड दिनुभएको छ, जसद्वारा प्रत्येक पात्र शहरी परिवारलाई यसको लाभ प्राप्त हुन सकोस्। आरजी कर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकसित दुष्कर्म अनि हत्याको घटना भएको 2 वर्ष पुगेकोमा आज सम्पूर्ण राज्यका सरकारी अस्पतालहरू तथा स्वास्थ्य संस्थानहरूमा 2 मिनटको मौन राखियो। यस अवधि दीप जलाएर पीडिता डाक्टरलाई श्रद्धाञ्जली अर्पण गरियो। सरकारको निर्देश अनुसार आज बिहान 11 बजे राज्यका सबै सरकारी अस्पताल अनि स्वास्थ्य केन्द्रहरूमा यो कार्यक्रम आयोजित गरिएको थियो। सरकारले आरजी कर पीडिताको स्मृतिमा पहिलोपल्ट सरकारी स्तरमा यस प्रकारको कार्यक्रम आयोजित गरिएको दावी गरेको छ।

0: उल्लेखनीय छ, 9 अगस्त 2024 कोलकाताको आरजीकर मेडिकल कलेज एवं अस्पतालको आपतकालीन विभागमा महिला चिकित्सकसित दुष्कर्मपछि उनको हत्या गरिएको थियो। घटनापछि राज्य पुलिसले कोलकाता पुलिसका नागरिक स्वयंसेवक सञ्जय रॉयलाई गिरफ्तार गरेको थियो। पछिबाट कोलकाता उच्च न्यायालयको आदेशमा मामलाको जाँच केन्द्रीय अन्वेषण ब्युरोलाई सुम्पिएको थियो। जाँचपछि सिहलदा अदालतले सञ्जय रॉयलाई दोषी ठहराउँदै आजीवन कारावासको सजाय सुनाएको थियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले राज्यका शिक्षा मन्त्री डाक्टर जगन्नाथ चट्टोपाध्यायले दार्जिलिङ हिल युनिभर्सिटी डिएचयूमा विद्यार्थीहरूको संख्या कम्ती रहेको बताउँदै यसको औचित्यमाथि प्रश्न उठाएकोमा कडा भर्त्सना गर्दै आपत्ति जनाएको छ।
1: राज्य विधानसभामा उच्च शिक्षा बजेट छलफलको क्रममा गत 21 जुलाईमा राज्यका शिक्षा मन्त्री डाक्टर जगन्नाथ चट्टोपाध्यायले दार्जिलिङ हिल युनिभर्सिटी डिएचयू मङ्पू स्थित आईटीआई भवनबाट सञ्चालित रहेको र हाल केवल 39 जना विद्यार्थी मात्र अध्ययनरत रहेको बताउँदै कमजोर पूर्वाधारको उदाहरणको रूपमा प्रस्तुत गर्नुभएको थियो। यस बयानपछि पहाड़मा तीव्र विरोध शुरू भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सहसचिव सञ्चबीर सुब्बाले विश्वविद्यालयको दुरावस्था विद्यार्थीको कमीले नभएर राज्य सरकारको उदासीनता, बजेटको अभाव, स्थायी प्राध्यापकको नियुक्ति नहुनु जस्ता कारणहरूको परिणाम रहेको बताएका छन्। उत्तर बंगाल विश्वविद्यालयसम्मको भौगोलिक दूरी र कठिनाईका कारण डिएचयू पहाड़का लागि अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै उहाँले कोलकाता केन्द्रित दृष्टिकोण त्यागेर विश्वविद्यालयलाई पर्याप्त बजेट, स्थायी जनशक्ति र आधुनिक पूर्वाधार सहित सुदृढ बनाउन राज्य सरकारसित माग गरेका छन्। मनिषा छेत्री, आकाशवाणी खरसाङ।
0: यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गोर्खाहरूको राजनैतिक अधिकार र पहिचानका लागि छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको माग गर्दै आज दार्जिलिङमा गोर्खाल्याण्ड संकल्प र्याली आयोजना गरियो। नयाँ पार्टी निर्माण समितिको आयोजनामा दार्जिलिङ रेलवे स्टेशनबाट शुरू भएको र्यालीमा पहाड़का विभिन्न क्षेत्रबाट आएका गोर्खाल्याण्ड समर्थक युवा तथा जेएनजी युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। र्यालीमा इन्डियन गोर्खा जनशक्ति फ्रन्ट लगायत विभिन्न समूहका प्रतिनिधि तथा गोर्खाल्याण्ड समर्थकहरूको पनि सहभागिता रहेको थियो। र्यालीका सहभागीहरूले गोर्खाहरूले चाँडै न्याय पाउनुपर्ने बताउँदै त्यसका लागि छुट्टै राज्य गोर्खाल्याण्डको निर्माण नै दीर्घकालीन समाधान भएको धारणा व्यक्त गरे। उनीहरूले गोर्खाहरूको राजनैतिक अधिकार, पहिचान र भविष्य सुनिश्चित गर्न संवैधानिक रूपमा छुट्टै राज्यको व्यवस्था हुनुपर्ने माग गरे। रेलवे स्टेशनबाट शुरू भएको र्याली दार्जिलिङ गोर्खा दुःख निवारक सम्मेलनको भवनमा पुगेर सभामा परिणत भयो। सभालाई सम्बोधन गर्दै विभिन्न वक्ताहरूले गोर्खाहरूको समस्याको स्थायी राजनैतिक समाधानका लागि छुट्टै राज्य गोर्खाल्याण्ड बाहेक अन्य कुनै व्यवस्था पर्याप्त नहुने कुरामाथि जोड दिए। वक्ताहरूले गोर्खाल्याण्डको मागलाई सशक्त रूपमा अघि बढाउन सबै गोर्खा समुदाय एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउँदै नयाँ पुस्ता तथा युवाहरूको सक्रिय सहभागिताले आन्दोलनलाई थप बल पुग्ने बताए। राज्यकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता ब्यानर्जीको उत्तर 24 परगना जिल्ला अन्तर्गत हलिसार भ्रमणको क्रममा आज ठूलो विरोध प्रदर्शन भयो। उहाँ तृणमूल कंग्रेसका कार्यकर्ता मृतक बिर्जु केवटको परिवारलाई भेट्न जानुभएको थियो। यसै अवधि हलिसारको फुतबागान क्षेत्रमा प्रदर्शनकारीहरूले उहाँको वाहनलाई घेरे र उहाँ विरुद्ध नाराबाजी गरे। प्रदर्शनकारीहरूले उहाँको गाडीमा हिलो, जुत्ता र इँटा पनि प्रहार गरेको आरोप छ। घटनापछि क्षेत्रमा तनाव उत्पन्न भयो र पुलिसलाई स्थिति नियन्त्रणमा ल्याउन निकै सङ्घर्ष गर्नु पर्यो। वास्तवमा हालिसार थानाको लकअपमा तृणमूल कंग्रेसका सक्रिय कार्यकर्ता बिर्जुको असामान्य परिस्थितिमा मृत्यु भएको थियो। उनी विरुद्ध जबरजस्ती असुली, धम्की, आर्थिक ठगी र हतियार अधिनियमको उल्लङ्घनको आरोपमा मुद्दा दर्ता गरिएको थियो। एडवर्ड्स फाउन्डेसनद्वारा सञ्चालित 6 संस्करणको निशुल्क युपिएससी डब्लुबिसिएस तयारी कोचिङ छात्रवृत्ति कार्यक्रम अन्तर्गत छनौट भएका विद्यार्थीहरूको ओरिएन्टेसन तथा सम्मान कार्यक्रम आज दार्जिलिङमा सम्पन्न भयो। दार्जिलिङको प्रसिद्ध ग्लेनरिजमा बिहान 11 बजे आयोजित कार्यक्रममा सिभिल सर्भिसको क्षेत्रमा आफ्नो यात्रा प्रारम्भ गर्न लागेका युवा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना तथा प्रेरणा प्रदान गरिएको थियो।

0: एडवर्ड्स फाउन्डेशनले प्रतिभाशाली तथा योग्य विद्यार्थीहरूलाई सिभिल सर्भिस परीक्षाको तयारीका लागि आवश्यक अवसर उपलब्ध गराउने उद्देश्यले निशुल्क युपिएससी तथा डब्लुबिसिएस कोचिङ छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ। मगर संघ भारत खरसाङ सहर समितिको वार्षिक साधारण सभा र सम्वर्धना कार्यक्रम आज खरसाङमा सम्पन्न भयो। खरसाङको गोर्खा जनपुस्तकालयको डाक्टर पारसमणि प्रधान प्रेक्षगृहमा सम्पन्न कार्यक्रमको अध्यक्षता समितिको सभापति पुरन थापाको अध्यक्षतामा र प्रताप थापाको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा जनजाति महासंघको महासचिव साथै राष्ट्रिय महासंघका महासचिव अमित थापा उपस्थित रहेका थिए। मौसम विभागले उत्तर बङ्गाल र दार्जिलिङ पहाडी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेकोले भोलि र आगामी केही दिनसम्म सामान्यदेखि भारी वर्षा हुन सक्ने सम्भावना व्यक्त गरेको छ। विशेष गरी दार्जिलिङ र कालेबुङ पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहने तथा तराईका क्षेत्रहरू सिलगढी जलपाइगुडी र कोचबिहारमा भारी वर्षा हुन सक्ने अनुमान व्यक्त गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। आवासन अनि सहरी कार्य मन्त्रालयले पीएम आवास योजना सहरी अन्तर्गत हालसम्म 1,25,00,000 भन्दा अधिक घरहरूलाई स्वीकृति दिइसकिएको बताएको छ। आरजी कर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकसित दुष्कर्म अनि हत्याको घटना भएको 2 वर्ष पुगेकोमा आज सरकारी निर्देशन अनुसार राज्यका सम्पूर्ण सरकारी अस्पतालहरूमा पीडिता डाक्टरलाई श्रद्धाञ्जली अर्पण गरियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले राज्यका शिक्षा मन्त्रीले दार्जिलिङ हिल युनिभर्सिटीको औचित्यमाथि प्रश्न उठाएकोमा कडा भर्त्सना गर्दै आपत्ति जनाएको छ। गोर्खाहरूको राजनैतिक अधिकार पहाडी क्षेत्रमा आगामी केही दिनसम्म सामान्यदेखि भारी वर्षा हुन सक्ने सम्भावना व्यक्त गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্টসে এবং নিউজ অন AIR অ্যাপে। এখন শুনবেন সাপ্তাহিক বিশেষ অনুষ্ঠান নিয়ে সাপ্তাহিক বেতার প্রতিবেদন ডুয়ার্স দর্পণ।

0: समाचार तुलसा शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। प्रधानमन्त्रीले भारत छोडो आन्दोलनमा सहभागी भएका सम्पूर्ण स्वतन्त्रता सेनानी तथा आन्दोलनकारीहरूप्रति अर्पण गर्नुभयो श्रद्धाञ्जली। उपराष्ट्रपतिले हर घर तिरङ्गा अभियान अन्तर्गत अण्डमान तथा निकोबार द्वीप समूहको राजधानी स्थित फ्ल्याग पोइन्टमा फहराउनुभयो राष्ट्रिय झण्डा। गृहमन्त्रीले गोरीमेडो स्थित प्रहरी प्रशिक्षण विद्यालय को मैदानमा आयोजित समारोहमा पुद्दुचेरी प्रहरीलाई राष्ट्रपति प्रहरी ध्वज प्रदान गर्नुभयो। अनि रक्षा मन्त्रीले अपरेसन सिन्दुरले विश्वलाई भारत आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न जुनसुकै हदसम्म जान सक्ने र देशका महिलाहरूको शिरको सिन्दुरको रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको बताउनु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत छोडो आन्दोलनमा सहभागी भएका सम्पूर्ण स्वतन्त्रता सेनानी तथा आन्दोलनकारीहरूप्रति आज श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा गरिएको एक पोस्ट मार्फत श्री मोदीले ती वीरहरूको साहस सधैँ प्रत्येक भारतीयका लागि प्रेरणाको स्रोत बनिरहने बताउनु भएको छ। प्रधानमन्त्रीले महात्मा गान्धीको नेतृत्वबाट प्रेरित भारत छोडो आन्दोलनको आह्वानले देशको स्वतन्त्रता संग्राममा नयाँ ऊर्जा सञ्चार गरेको उल्लेख गर्नुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज हर घर तिरङ्गा अभियान अन्तर्गत अन्डमान तथा निकोबार द्वीप समूहको राजधानी श्री विजयपुरम स्थित फ्ल्याग पोइन्टमा राष्ट्रिय झण्डा फहराउनु भयो। यस अवसरमा उहाँले वीर स्वतन्त्रता सेनानीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। उपराष्ट्रपति डाक्टर वीआर अम्बेडकर उपराष्ट्रपतिले डाक्टर वीआर अम्बेडकर प्राविधिक संस्थानको सभागारमा आयोजित राजकीय समारोह वन्दे मातरम पर तिरङ्गा संगीत कार्यक्रममा पनि सहभागिता जनाउनुभयो। आफ्नो सम्बोधनमा उपराष्ट्रपति राधाकृष्णनले भारतको स्वतन्त्रता संग्रामसँग जोडिएको अण्डमान तथा निकोबार द्वीप समूहको गौरवशाली इतिहासको स्मरण गर्नुभयो। उहाँले यो यही भूमि भएको बताउनुभयो जहाँ स्वतन्त्रता सेनानीहरूले देशको स्वतन्त्रताका लागि भीषण यातना र अकल्पनीय कष्ट सहनु परेको थियो। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले राज्य तथा देशको विकासमा प्रत्येक नागरिकको सहभागिता सुनिश्चित गर्न 15 अगस्तदेखि राष्ट्र निर्माणमा भागीदार कार्यक्रम सुरु गर्न आह्वान गर्नुभएको छ। हिजो राति अमरावती स्थित आफ्नो कार्यालयमा कार्यक्रमको समीक्षा गर्दै मुख्यमन्त्री नायडूले यसलाई जन आन्दोलनको रूप दिन अधिकारीहरूलाई निर्देशन दिनुभयो। उहाँले कार्यक्रम अन्तर्गत 13 देखि 15 अगस्तसम्म आफ्ना घरमा राष्ट्रिय झण्डा फहराउन र मेरो राष्ट्र राष्ट्र सर्वोपरि भन्ने भावनालाई प्रतिबद्धता गर्न जनतालाई आह्वान गर्नुभयो। मुख्यमन्त्री नायडूले राज्य तथा देशको भविष्य निर्माणमा युवा र विद्यार्थीहरूको सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो। गृहमन्त्री अमित शाहले मोदी सरकारले औपनिवेशिककालीन कानूनको स्थानमा ल्याएका 3 नयाँ आपराधिक कानून प्रविधि समयबद्धता र विश्वास गरी 3 महत्वपूर्ण स्तम्भमा आधारित रहेको बताउनुभयो। उहाँले नयाँ कानूनको उद्देश्य प्रविधिमा आधारित र समयबद्ध प्रणाली मार्फत नागरिकलाई न्याय सुनिश्चित गर्नु रहेको बताउनुभयो। श्री शाहले गोरीमेडो स्थित प्रहरी प्रशिक्षण विद्यालयको मैदानमा आयोजित समारोहमा पुद्दुचेरी प्रहरीलाई राष्ट्रपति प्रहरी ध्वज प्रदान गर्नुभयो। उहाँले राष्ट्रपति प्रहरी ध्वज प्राप्त गर्नु कुनै पनि अनुशासित प्रहरी बलका लागि गौरवको क्षण भएको बताउनुभयो। पुद्दुचेरी प्रहरीमा 5,000 भन्दा कम कर्मचारी भए पनि पुद्दुचेरीको सुरक्षा आन्तरिक शान्ति तथा यसको सम्मान र गरिमा कायम राख्ने महत्वपूर्ण जिम्मेवारी रहेको उहाँले बताउनुभयो।
1: राष्ट्रपति ध्वज किसी भी डिसिप्लिन फोर्स के लिए उसके जीवन काल का सबसे गौरवपूर्ण क्षण होता है। पुदुचेरी पुलिस भले ही संख्या में 5,000 से कम हो, मगर आप इस देश की आध्यात्मिक धरोहर को संभाले हुए पुदुचेरी की रक्षा, आंतरिक सुरक्षा और पुदुचेरी के सम्मान की रक्षा करने का काम करते हैं।
0: रक्षा मन्त्री राजनाथ सिंहले आज अपरेशन सिन्दुरले विश्वलाई भारत आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न जुनसुकै हदसम्म जान सक्ने र देशका महिलाहरूको शिरको सिन्दुरको रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको बताउनु भएको छ। उहाँले नयाँ दिल्ली स्थित वेस अस्पतालमा आयोजित सिन्दुर महरक्तदान यात्रा अन्तर्गतको रक्तदान शिविरको उद्घाटनका अवसरमा बताउनु भएको हो। श्री सिंहले भारतीय रक्षा बलको प्रशंसा गर्दै उनीहरूले पाकिस्तानमा रहेका आतंककारी तथा उनीहरूका संरक्षकहरूलाई समाप्त गरेको र भारतमाथि नराम्रो नजर राख्नेहरूले गम्भीर परिणाम भोग्नु परेको बताउनुभयो। सिन्दुर महरक्तदान यात्राको उल्लेख गर्दै रक्षा मन्त्रीले अपरेशन सिन्दुरले भारतको शौर्य प्रदर्शन गरेको र विशाल रक्तदान शिविरले करुणा तथा संवेदनशीलताको प्रतीक प्रस्तुत गरेको बताउनुभयो। उहाँले शिविरमा महाराष्ट्रका करिब 1,000 पहलवान तथा खेलाडीहरूले रक्तदान गरेको जानकारी दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। राष्ट्रिय जैव विविधता प्राधिकरण NVA 33 राज्य जैव विविधता बोर्ड, केन्द्र शासित प्रदेशका जैव विविधता परिषद तथा राष्ट्रिय संस्थानहरूलाई अभिगमन तथा लाभ साझेदारी अन्तर्गत 3 करोड रुपियाँ भन्दा बढी रकम वितरण गरेको छ। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्रालयले जनाए अनुसार यो रकम भारतको कृषि तथा पशुपालन क्षेत्रको जैव विविधता संरक्षणका लागि समेत प्रयोग गरिनेछ। मन्त्रालयले प्रत्येक वितरणले जैव विविधता संरक्षण, वैज्ञानिक अनुसन्धान तथा भारतका समृद्ध जैविक स्रोतहरूको संरक्षणमा संलग्न समुदायहरूको जीविकोपार्जन बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने बताएको छ। केन्द्रीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रहलाद जोशीले खाद्य तथा सार्वजनिक वितरण विभागका सचिव एवं वरिष्ठ नागरिक अधिकारीहरूसँग समीक्षा बैठक गर्नुभएको छ। बैठकमा चालु चिनी उत्पादन मौसमका लागि चिनीको भण्डारको अवस्था, उत्पादन तथा आवश्यकताको विस्तृत समीक्षा गरिएको थियो। श्री जोशीले चिनीको पर्याप्त भण्डार कायम राख्न, यसको उपलब्धताको नियमित तथा सघन अनुगमन गर्न र आवश्यकता अनुसार समय समयमा उचित कदम चाल्न अधिकारीहरूलाई निर्देशन दिनुभयो। राष्ट्रिय अनुसन्धान एजेन्सी NIA केरलको मल्लपुरममा जफत गरिएको अवैध विस्फोट पदार्थको ठूलो परिणाम सम्बन्धी मामिलामा थप 1 आरोपीलाई पक्राउ गरेको छ। एजेन्सीका अनुसार आरोपीलाई हिजो मल्लपुरम जिल्लाको मञ्जरीबाट पक्राउ गरिएको हो। NIA आरोपी यस मामिलाका मुख्य षड्यन्त्रकारी रहेको र जफत गरिएका विस्फोटक पदार्थको अवैध खरिदमा संलग्न रहेको जनाएको छ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट।
2: आकाशवाणी খবর পড়ছি অনিন্দ চট্টোপাধ্যায়। এখনকার বিশেষ বিশেষ খবর হলো, হর ঘর তিরঙ্গা অভিযান আজ শুরু হয়েছে। প্রধানমন্ত্রী নরেন্দ্র মোদী এই কর্মসূচিতে দেশবাসীকে স্বতঃস্ফূর্তভাবে অংশগ্রহণ করার আহ্বান জানিয়েছেন। প্রতিরক্ষামন্ত্রী রাজনাথ সিং আজ বলেছেন, অপারেশন সিন্দুর বিশ্ববাসীকে দেখিয়েছে নাগরিকদের নিরাপত্তা সুনিশ্চিত করতে ভারত যে কোনো সীমা অতিক্রম করতে পারে। কেন্দ্রীয় খাদ্য, উপভোক্তা অধিকার ও জনবণ্টন মন্ত্রী প্রহ্লাদ যোশী চলতি মৌসুমে চীনের বর্তমান মজুদ পরিস্থিতি, উৎপাদন স্তর এবং সার্বিক প্রয়োজনীয়তা পর্যালোচনার দপ্তরের ঊর্ধ্বতন আধিকারিকদের সঙ্গে এক বৈঠক করেছেন। প্রধানমন্ত্রী আবাস যোজনার আওতায় এখনও পর্যন্ত 1,25,00,000 বেশি বাড়ি মঞ্জুর করা হয়েছে বলে কেন্দ্রীয় আবাসন ও নগর বিষয়ক মন্ত্রক জানিয়েছে। ফুকেট থেকে দিল্লিগামী এয়ার ইন্ডিয়ার বিমান ঝড়ের মুখে পড়ে যাত্রীদের আহত হওয়ার ঘটনায় AAIB তদন্ত করতে চলেছে বলে অসামরিক বিমান পরিবহন মন্ত্রক জানিয়েছে। যুক্তরাষ্ট্রে আয়োজিত বিশ্ব অ্যাথলেটিক্স অনূর্ধ্ব 20 চ্যাম্পিয়নশিপে ভারত এখনও পর্যন্ত 1টি রূপসহ 3টি পদক পেয়েছে। আসছে বিস্তারিত খবরে। হর ঘর তিরঙ্গা অভিযান আজ শুরু হয়েছে, চলবে এই মাসের 17 তারিখ পর্যন্ত। এই উদ্যোগের লক্ষ্য হল নাগরিকদের জাতীয় পতাকা উত্তোলনে এবং দেশপ্রেম, জাতীয় ঐক্য, ভারতের সাংস্কৃতিক ঐতিহ্য উদযাপনের বিভিন্ন কার্যক্রমে অংশগ্রহণের জন্য উৎসাহিত করা।